हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब श्रोता र अघि राखिरहेका छौं केही लोक तथा आधुनिक गीतहरू। त श्रोता कार्यक्रमको पहिलो कोशीले स्वीकार्नु

0: জনগণনার প্রথম পর্যায়ে হাউস লিস্টিং এবং হাউসিং সেন্সাস অর্থাৎ আপনাদের আবাসন গণনা করা হবে। আসুন নিজের অংশগ্রহণে এটাকে সফল করে তুলুন। প্রত্যেক ব্যক্তি যুক্ত হন, প্রতিটি বাড়ি যুক্ত হোক এবং দেশ এগিয়ে যাক। সেন্সাস 2027, আমাদের জনগণনা আমাদের বিকাশ।
1: লোক তথা আধুনিক গীত প্রসারণ রুচি শ্রোতা বা পালু সমাচার কো
2: यो आकाशवाणी हो। अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। विपक्षी दलहरूको हंगामाले गर्दा संसदको दुवै सदन आज पनि बाधित। लोकसभा र राज्यसभाको कारवाही दिउँसो 2 बजीसम्मका लागि स्थगित गर्न पर्यो। तमिलनाडुका विपक्षी नेता उदयनिधि स्टालिनलाई विवादास्पद बयान मामिलामा सोधपूछका लागि हिरासतमा लिएको छ। उडिसामा बाढीको स्थितिमा लगातार सुधार हुँदैछ। युक्रेनले रुसको एउटा समुद्री तटमा गरेको ड्रोन हमलामा 7 जनाको ज्यान गएको छ र अन्य 40 घाइते भएका छन्। र केन्द्रीय युवा तथा खेल मन्त्री डाक्टर मनसुख मन्डाभियाले आज नयाँ दिल्लीमा विश्व जुनियर स्क्वास च्याम्पियनसिप 2026 का पदक विजेताहरूलाई सम्मानित गर्नुभयो। अब समाचार विस्तारमा। नीट मुद्दामा जन्तर मन्तरमा विरोध प्रदर्शन गर्ने विद्यार्थीहरू विरुद्ध भएको कथित पुलिस कारवाही विरुद्ध विपक्षी सांसदहरूको हो हल्लाले गर्दा सदनको दुवै लोकसभा र राज्यसभाको कारवाही दिउँसो 2 बजीका लागि स्थगित गर्न पर्यो। बिहान कारवाही सुरु हुँदा विपक्षी दलहरूको हंगामाले गर्दा स्थगनपछि राज्यसभाको कारवाही पुनः सुरु हुँदा सिपी राधाकृष्णनले हो हल्लाको बीचमा प्रश्नोत्तर सञ्चालन गर्ने प्रयास गर्नुभयो। सभापतिको कुरा नसुनी विपक्षी सांसदहरूले हो हल्ला जारी राखे, जसले गर्दा सदनको कारवाही उहाँले 2 बजीसम्मका लागि स्थगित गर्न पर्यो। राज्यसभामा आवास तथा शहरी मामिला सम्बन्धित संसदीय स्थायी समितिको प्रतिवेदन प्रस्तुत गरियो। विपक्षी दलको हो हल्लाका बीचमा अध्यक्ष सभापति सिपी राधाकृष्णले प्रश्नकाल सुरु गर्नुभयो। विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले अयोध्या राम मन्दिर चन्दा चोरीको मुद्दा उठाएपछि पुनः हंगामा सुरु भएको थियो र सदन पटक पटक स्थगित गर्न पर्यो। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, अयोध्यामा राम मन्दिरको विरोध गर्ने कंग्रेस र समाजवादी पार्टीले अब दान चोरी भएको आरोपमा नाटक गरी जनतालाई भ्रमित गर्न खोजिरहेका छन्। उहाँले भन्नुभयो, मानिसहरू गोहीको आँसु बगाइरहेका छन् र राष्ट्रलाई भ्रमित गर्ने काम यी मानिसहरूले गरिरहेका छन्। उहाँले यस्ता गोहीको आँसु बगाउने मानिसहरूले राष्ट्रसँग माफी माग्न पर्छ समेत भन्नुभयो। उहाँले सदनको बहुमूल्य समय खड्गेले बर्बाद गरेको आरोप पनि लगाउनुभयो।
3: मंजूर नहीं कर सकते हैं और बाकी जो मेंबर लोग ये नोटिस दिया हुआ है उनको मौका मिलना चाहिए। हर बार एलओपी के नाम से वो खड़े होकर के एक ही मुद्दे को दिन भर उठाते रहते हैं।
2: विद्यार्थीहरूमाथि भएको कथित पुलिस कारवाहीबारे केन्द्रीय गृहमन्त्री अमित शाहले जवाब दिनुपर्छ भन्दै विपक्षी सदस्यहरूले सदनको बेलमा पुगेर नाराबाजी गर्न थालेका थिए। हंगामा जारी रहँदा सभापतिले सदनको कारवाही दिउँसो 12 बजीसम्मका लागि स्थगित गर्नुभयो। सोही मुद्दामा हो हल्ला जारी रहँदा लोकसभामा पनि दिउँसो 2 बजीसम्मका लागि कारवाही स्थगित गर्न पर्यो। आज बिहान सदन सुरु हुँदा लोकसभा अध्यक्ष ओम बिरलाले प्रश्नोत्तर समय सुरु गर्ने प्रयास गर्नुभयो, तर विपक्षी सदस्यहरूले विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कारवाहीको मुद्दा उठाए। विपक्षी सदस्यहरूले विरोध प्रदर्शनको क्रममा कथित पुलिस कारवाहीबारे गृहमन्त्री अमित शाहबाट बयानको माग गरिरहेका थिए। श्री बिरलाले प्रश्नोत्तर समयमा अवरोधहरू अनुपयुक्त रहेको भन्दै सबै सदस्यहरूलाई सदनको सुचारु सञ्चालनमा सहयोग गर्ने आग्रह गर्नुभयो तर लोकसभाको आग्रहको कुनै असर नदेख्दा कारवाहीलाई दुई बजीसम्मका लागि स्थगित गर्न उहाँ बाध्य हुनुपर्यो तमिलनाडुमा विपक्षी नेता उदयनिधि स्टालिनलाई विवादास्पद बयानको सम्बन्धमा सोधपूछका लागि पुलिसले हिरासतमा लिएको छ कावेरी जल विवादलाई लिएर हिजो डिएमकेको किसान विरोध प्रदर्शनमा श्री उदयनिधिको विवादास्पद भाषणपछि उनलाई हिरासतमा लिएको हो तन्जावुरकी एक महिलाले उनको भाषणमा महिला विरुद्ध अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको छ उदय निधिलाई थप कारवाहीको लागि तन्जावुर लगिएको छ श्री स्टालिनलाई पुलिसले हिरासतमा लिएको खबरपछि वरिष्ठ डिएमके नेताहरू उनको घर पुगेका छन् सरकारले सामाजिक सञ्जालमा प्रसारित

0: प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो भिडियोको खण्डन गरेको छ जसमा प्रधानमन्त्रीले पुराना सिक्काहरूको प्रदर्शनीमा भाग लिएकोमा सरकारद्वारा अधिकृत खरिदकर्तालाई समर्थन गरिएको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले उक्त भिडियो नक्कली र डिजिटल रूपमा छेडछाड गरिएको बताएको छ। प्रधानमन्त्रीले पुराना सिक्काहरूको प्रदर्शनीका लागि यस्तो कुनै पनि सरकारद्वारा अधिकृत खरिदारकर्ता र समर्थन गरेको बताएको छैन। सरकारले नागरिकहरूलाई अनलाइन प्रसारित त्यस्ता सामग्रीहरूबाट जोगिन सल्लाह पनि दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @xaiRnews खरसाङ र फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। झारखण्ड लोक सेवा आयोग JPSC अनि झारखण्ड कर्मचारी चयन आयोग JSCC परीक्षाहरूमा कथित अनियमितताको सीबीआई जाँचको मागलाई लिएर राँचीमा छात्रहरूको विरोध प्रदर्शन आज 11 दिन पुगेको छ। हिजो साँझ प्रदर्शनकारी छात्रहरूले आफ्नो मागको समर्थनमा 7 अगस्तमा झारखण्ड विधानसभासम्म मार्च निकाल्ने घोषणा गरेका छन्। भाजपा सांसद निशिकान्त दुबेले यस मामिलाको सीबीआई जाँचको माग गर्नुहुँदै भर्ती आयोगमाथि भ्रष्टाचार अनि परिवारवादको गम्भीर आरोप लगाउनु भएको छ। यसैबीच मुख्यमन्त्री हेमन्त सोरेनले उच्च अनि तकनिकी शिक्षा मन्त्री सुदिव्य कुमारको अध्यक्षतामा उच्चस्तरीय समिति गठित गर्ने निर्देश दिनुभएको छ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए संसदीय दलको साप्ताहिक मंगल मिलन बैठक आज संसद भवनमा सम्पन्न भयो। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डाक्टर एस जयशंकर सहित समस्त नेताहरू उपस्थित थिए अनि एनडीएका घटक दलहरूका सांसदहरू उपस्थित थिए। उडिसामा बाढ़को स्थितिमा निरन्तर सुधार हुँदै गएको छ। महानदी र अन्य प्रमुख नदीहरूमा पानीको जलस्तर बिस्तारै घट्दै गएको छ। रूसको दक्षिणी भागमा हिजो युक्रेनको ड्रोन हमलामा 7 जनाको मृत्यु भएको छ भने अन्य 40 घाइते भएका छन्। यो घटना हिजो सागरको रिसोर्ट क्षेत्रमा स्थित ग्यालेन्जिक शहरमा भएको हो। स्थानीय अधिकारीहरूले बताएअनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गराइएको छ। केन्द्रीय युवा तथा खेल मन्त्री मनसुख मन्डाभियाले आज नयाँ दिल्लीमा विश्व जुनियर स्क्वास च्याम्पियनसिप 2026 पदक विजेताहरूलाई सम्मानित गर्नुभयो। पदक विजेताहरूमा स्वर्ण पदक विजेता अनाहत सिंह र भारतीय पुरुष जुनियर टोलीका कांस्य पदक विजेता आर्यवीर देवान, युषा नफिस र गुरुवीर सिंह सामेल थिए। यस अवसरमा डाक्टर मन्डाभियाले युवा खेलाडीहरूलाई आफ्नो सफलता जारी राख्ने प्रोत्साहित गर्नुभयो। मौसम विभागले आज असम, मेघालय, पश्चिम बंगालको तराई क्षेत्र र सिक्किममा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। यसै नै केरलामा 4 जिल्लाहरूमा भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: केरलम के 14 जिलों में से 8 जिलों में रेड अलर्ट और 4 जिलों में ऑरेंज अलर्ट जारी किया गया है। बारिश और बाढ़ के कारण 13,000 से अधिक लोग अब भी राहत शिविरों में रह रहे हैं। सरकारी आंकड़ों के अनुसार अब तक 16 लोगों की मौत हो चुकी है। आज मुख्यमंत्री वीडी सतीशन ने पथनमथिट्टा जिले के बाढ़ प्रभावित क्षेत्रों का दौरा किया। राज्य सरकार ने लोगों से अपील की है कि वे प्रशासन के निर्देशों का पालन करें।
0: च्यानल @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुन्छ। मुख्य समाचार एकचोटि फेरि। विपक्षी दलहरूको हंगामाले गर्दा संसदको दुवै सदन आज पनि बाधित। लोकसभा र राज्यसभाको कार्यवाही दिउँसो 2 बजीसम्मका लागि स्थगित गर्न पर्यो। तमिलनाडुका विपक्षी नेता उदयनिधि स्टालिनलाई विवादास्पद बयान मामिलामा सोधपूछका लागि हिरासतमा लिएको छ। उडिसामा बाढीको स्थितिमा लगातार सुधार देखिँदैछ र युक्रेनले रुसको एउटा समुद्री तटमा गरेको ड्रोन हमलामा 7 जनाको ज्यान गएको छ। यो समाचार अहिलेलाई पूरा भयो। आगामी समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सुन्नुहोस् समसामयिक समीक्षा विषय रहेको छ भारत र रवान्डाले महत्वपूर्ण खनिज स्वास्थ्य सेवा र डिजिटल प्रौद्योगिकीको क्षेत्रमा सहयोगका लागि प्राथमिकतामा रहेका क्षेत्रहरूको पहिचान गरेका छन्। आलेख हो विदेश सेवा डेस्क समाचार सेवा प्रभाग आकाशवाणी अनुवाद तथा वाचन रोशनी छेत्रीको।

0: भारत र रवान्डा संयुक्त व्यापार समिति जेटीसीको पहिलो सत्र 30 र 31 जुलाई 2026मा नयाँ दिल्लीमा आयोजित गरिएको थियो। भारतीय प्रतिनिधि मण्डलको नेतृत्व वाणिज्य विभागका सहसचिव श्री अमित कुमारले गर्नुभएको थियो भने रवान्डा प्रतिनिधि मण्डलको नेतृत्व रवान्डा गणराज्यको विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका एसिया प्रशान्त तथा मध्य पूर्व मामिलाका महानिदेशक श्री वर्जिल रवान्या गतारेले गर्नुभएको थियो। उद्घाटन भाषण दिँदै वाणिज्य विभागका अतिरिक्त सचिव श्री यशवीर सिंहले भन्नुभयो, यो पहिलो सत्रले द्विपक्षीय व्यापारको समीक्षा गर्न, व्यापार विविधीकरण बढाउन, दुवै पक्षबाट निवेश विस्तार गर्न र लजिस्टिकसित जुडेका अवरोधहरूलाई समाधान गर्नका लागि स्थायी, व्यवस्थित र समय समयमा काम गर्ने शीर्ष तन्त्र स्थापित गर्दछ। दुवै पक्षले वस्तु तथा सेवाहरूमा द्विपक्षीय व्यापारको वर्तमान स्थितिको समीक्षा गरेका छन्। भारतले रवान्डामा गर्ने मुख्य निर्यातमा औषधि र बायोलोजिकल उत्पाद, दुई चक्के र तीन चक्के वाहन, औद्योगिक र इलेक्ट्रिकल मशिनरी, ओयल मिल र फलाम तथा स्टील उत्पादहरू सामेल छन्, जबकि रवान्डाले भारतमा गर्ने निर्यातहरूमा लेट मसाला, आवश्यक तेल, तामा बहुमूल्य र अर्ध बहुमूल्य पत्थर, प्रशोधित कृषि उत्पाद र खनिज सामेल छन्। भारतले भारी इन्जिनियरिङ सामान, औषधि र चिकित्सा उपकरण, रिफाइन्ड पेट्रोलियम उत्पाद, टेक्सटाइल, समुद्री उत्पाद, प्लास्टिक, खेलका सामान, खेलौना, रत्न तथा आभूषण साथै वैज्ञानिक उपकरणहरूको निर्यात बढाउने सम्भावनालाई प्रकाश पारेको छ। भारत रवान्डामा औषधिको सबैभन्दा ठूलो आपूर्तिकर्ता देश हो। रवान्डाको कुल औषधि आयातमा भारतको भागीदारी लगभग 24.5% रहेको छ। रवान्डाले भारतमा निर्यातका लागि खोर्सानी, बदाम, फ्रेन्च ब्रिन्स, एभोगाडो, आवश्यक तेल, चिया, कफी, अन्य बागवानी उत्पाद, खनिज र बहुमूल्य पत्थरहरूको चयन गरेको छ। रवान्डाले इस्ट अफ्रिकन कम्युनिटी, कमन मार्केट फर इस्टर्न एण्ड सदर्न अफ्रिका र अफ्रिकन कन्टिनेन्टल फ्री ट्रेड एरियाको प्रवेशद्वारको रूपमा आफ्नो रणनीतिक स्थितिलाई पनि जोड दिएको छ, जसले भारतीय व्यवसायलाई एउटा ठूलो क्षेत्रीय बजारमा पहुँच दिनेछ। दुवै पक्षले विभिन्न क्षेत्रहरूमा सहयोगका लागि धेरै प्राथमिकतामा रहेका क्षेत्रहरूको पहिचान गरेका छन्। महत्वपूर्ण खनिजहरूको सन्दर्भमा भारतले रवान्डाको टिन, टङ्स्टन र टेन्टलम संसाधनहरूमा सहयोग बढाउन चासो व्यक्त गर्यो। यसमा भारतको भूगर्भीय सर्वेक्षण र रवान्डा खानी, पेट्रोलियम र ग्यास बोर्ड बीचको संस्थागत सहयोग सामेल छ। फार्मास्युटिकल्स र स्वास्थ्य सेवाको क्षेत्रमा दुवै पक्षले दुई देशका स्वास्थ्य अधिकारीहरू बीचको समझदारी पत्र लाई अन्तिम रूप दिने काम उल्लेखनीय रूपमा अगाडि बढेको स्वीकार गरेका छन्। भारतले इन्डियन फार्मा कोपियालाई मान्यता दिने र परम्परागत चिकित्साको क्षेत्रमा सहयोग बढाउने प्रस्ताव पनि राखेको छ। वार्तामा कृषि र कृषि प्रशोधन, कपडा र छाला, ग्रीन मोबिलिटी, डिजिटल सार्वजनिक पूर्वाधार, फिनटेक र साइबर सुरक्षा तथा नवीकरणीय ऊर्जाका क्षेत्रहरूमा सहयोग बारे पनि चर्चा भएको छ। भारतले भनेको छ, इन्डियन टेक्निकल एण्ड इकोनोमिक कर्पोरेशन प्रोग्राम स्टडी इन इन्डिया पहल र स्किल इन्डिया मिशनको माध्यमले लगातार क्षमता निर्माणमा सहयोग प्रदान गर्नेछ।
1: श्रोताले प्रस्तुत थियो समसामयिक समीक्षा।
2: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন 711 কিলোহার্টজ এবং নিউজ অন এআইআর অ্যাপে। এখন একটি বিজ্ঞাপন বিরতি।

यो आकाशवाणी खरसाङ हो। अब अशोक चरस्याबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। पश्चिम बंगालका श्रम मन्त्री अर्जुन सिंहले आज मकैबारी चिया कमानको भ्रमण गर्नुभयो। पश्चिम बंगाल सरकारले राज्यको विद्यालय शिक्षा प्रणालीमा व्यापक परिवर्तन गर्नेछ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष विजया रहाटकर 5-7 अगस्तसम्म पश्चिम बंगालको भ्रमणमा आउनुहुनेछ। संसदले जन्म मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित गरेको छ र पश्चिम बंगालका कैयन भागहरूमा वर्षाको रेड अलर्ट जारी गरिएको छ। अब समाचार विस्तारमा। सत्तारूढ दल भारतीय जनता पार्टी भित्र जबरन असुलीका मामिलामा बढ्दो गुनासोका बीच राज्यका श्रम तथा यातायात मन्त्री अर्जुन सिंहले दृढ़ अडान लिनुभएको छ। उहाँले केवल असन्तुष्टि व्यक्त गर्नु वा चेतावनी दिनु पर्याप्त हुँदैन, बरु ती आरोपीहरू विरूद्ध कड़ा कारवाही गरिनुपर्छ र उनीहरूलाई पार्टीबाट निष्कासित गरिनुपर्छ भन्नुभएको छ। उत्तर बंगालको भ्रमणमा रहनुभएको मन्त्री महोदय आज दार्जीलिङका विभिन्न चिया बगानहरूको भ्रमण गर्नुभयो। उहाँले सुकनास्थित श्रमिक भवनमा विभिन्न चिया सरकारवाला या संगठनहरूका प्रतिनिधिहरूसित कुराकानी गर्नुभयो। यस भ्रमणको क्रममा उहाँले पार्टी नेता तथा कार्यकर्ताहरूलाई पनि चेतावनी दिँदै केवल असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ छैन, जबरन असुलीका घटनाहरूमा संलग्न रहनु अपराध हो भनी बताउनु भएको छ। पश्चिम बंगालका श्रम तथा परिवहन मन्त्री अर्जुन सिंह आफ्नो 2 दिने दार्जीलिङ भ्रमणको क्रममा आज दोस्रो दिन मकैबारी चिया कमानको पनि भ्रमण गर्नुभयो। उहाँका साथमा राज्यका गृह राज्य मन्त्री विशाल लामा, खरसाङका विधायक सोनम लामा, भाजपा दार्जीलिङ सांगठनिक जिल्ला अध्यक्ष सन्दीप लिम्बू सहित मकैबारी चिया कमानका प्रबन्धक तथा श्रमिक प्रतिनिधिहरू उपस्थित थिए। मन्त्री श्री सिंहले नयाँ त्यहाँ चिया श्रमिकहरूसित कुराकानी पनि गर्नुभयो। कुराकानीमा चिया श्रमिकहरूले आफ्नो समस्याहरू राखे। श्री अर्जुन सिंहले श्रमिकहरूको न्यूनतम ज्याला, शिक्षा, स्वास्थ्य, भविष्य निधि सहित कल्याणका सबै विषयहरूप्रति राज्यको भाजपा सरकार तथा मुख्यमन्त्री शुभेन्दु अधिकारी एकदमै संवेदनशील रहेको बताउनुभयो। उहाँले श्रमिकहरूको समस्याहरूको समाधान गर्ने वाचा गर्दै न्यूनतम ज्याला बढाइदिने कुराको पनि वाचा गर्नुभयो। मंग्पूको सिन्कोना बगानका श्रमिकहरूको मांगलाई सम्बोधन गरिने राज्यका श्रम मन्त्री अर्जुन सिंहको वाचाप्रति गोर्खा जनमुक्ति मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरी स्वागत जनाएको छ। श्री अर्जुन सिंह पहाड़ मामिला र गृह राज्य मन्त्री विशाल लामा साथै पर्यटन मन्त्री डाक्टर शंकर घोषले हिजो मंग्पू सिन्कोना निदेशालयको भ्रमण गरेका थिए। आफ्नो भ्रमणको क्रममा सिंहले

0: सिन्कोना बगान राज्य र पहाडको एक महत्वपूर्ण सम्पदा रहेको बताउनु भएको थियो। सुन्नुहोस् हाम्रा संवाददाताको एक रिपोर्ट।
1: श्रम मन्त्री श्री सिंहले त्यहाँ रहेको सिन्कोना सुन्तला तथा अर्किड र अन्य औषधीय नर्सरीको भ्रमण गर्नुभयो। मङ्पूको रविन्द्र भवनमा आयोजित एक कार्यक्रममा श्रम मन्त्रीले सिन्कोना बगानको पुनर्जीवन, श्रमिकहरूको कल्याण, रिक्त पदहरूमा नियुक्ति तथा बन्द सिन्कोना फ्याक्ट्रीलाई पुनः खोल्नका लागि विस्तृत योजना बनाएको भन्नुभएको थियो। उहाँले बगानलाई पुनः पुरानो गौरवको स्थानमा फर्काइल्याउने तथा त्यहाँ पर्यटनलाई पनि विकसित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा सांसद राजु विष्ट, गोजुमुमु अध्यक्ष विमल गुरुङ, खरसाङका विधायक सोनाम लामा, दार्जिलिङका विधायक नोमन राई आदिको विशेष उपस्थिति थियो। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगाल सरकारले राज्यको विद्यालय शिक्षा प्रणालीमा व्यापक परिवर्तनको तयारी सुरु गरेको छ। नवगठित पाठ्यक्रम समितिले आज आफ्नो पहिलो बैठकमा 2028-29 नयाँ पाठ्यक्रम र सिलेबस लागू गर्ने रूपरेखामा काम गर्न थालेको छ। यद्यपि 2027 शैक्षिक सत्रमा अवस्थित पाठ्यपुस्तक र पाठ्यक्रम जारी रहनेछ। यस अवधिमा हालको पाठ्यक्रम मात्र समीक्षा गरिनेछ। सल्ट लेकको विद्यासागर भवनमा आयोजित समितिको पहिलो बैठकपछि विद्यालय शिक्षा मन्त्री दीपक बर्मनले शिक्षा प्रणालीमा विगतको सरकार जस्तो अचानक कुनै परिवर्तन नहुने बताउनुभयो। उहाँले सरकार 2 जनवरी 2027 मनाइने पुस्तक दिवस अघि सबै विद्यार्थीहरूलाई समयमा पाठ्य पुस्तकहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @XAIRNews खरसाङ र फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। राष्ट्रिय महिला आयोगकी अध्यक्षा विजया रहाटकर 5-7 अगस्तसम्म पश्चिम बंगालको 3 दिने भ्रमणमा आउनुहुन्छ। यस अवधि उहाँले कोलकाता अनि हावडामा महिला सुरक्षा, न्याय सम्मत, महिलाहरूको पहुँच, कानुनी जागरूकता, संस्थागत जवाबदेहिता अनि महिला सशक्तिकरण सम्बन्धित विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। साथै वरिष्ठ पुलिस अनि प्रशासनिक अधिकारीहरूसँग समीक्षा बैठक गरेर महिला सुरक्षा सम्बन्धित मामिलाहरूको जानकारी लिनुहुनेछ।
2: उहाँको भ्रमणको सुरुवात 5 अगस्तमा पश्चिम बंगाल नेशनल युनिभर्सिटी अफ जुडिसियल साइन्सेसमा आयोजित क्याम्पस कलिङ कार्यक्रमबाट हुनेछ। कार्यक्रममा उहाँले छात्रहरूसँग महिला अधिकार, संवैधानिक मूल्य अनि कानून जागरूकतामाथि संवाद गर्नुहुनेछ। त्यसपछि उहाँले धनोधान्य अडिटोरियममा महिला स्वयं सहायता समूहका प्रतिनिधिहरूसँग बैठक गर्नुहुनेछ। साथै आर्थिक सशक्तिकरण अनि सामुदायिक भागीदारीमाथि चर्चा गर्नुहुनेछ।
0: राज्यसभाले जन्म तथा मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित गरेको छ। यसका साथै संसदले यस विधेयकलाई पारित गरेको छ। लोकसभाले यस विधेयकलाई पहिला नै पारित गरिसकेको छ। गृह राज्यमन्त्री नित्यानन्द राईले यो विधेयक पेश गर्नुभएको थियो। विधेयकले जन्म तथा मृत्यु दर्ता पञ्जीकरण कानून 1969 संशोधन गर्ने लक्ष्य राखेको छ। नयाँ विधेयकले ढिलो दर्ताको लागि प्रावधानहरूलाई थप कडा पार्ने र जन्म तथा मृत्युको समयमै रिपोर्टिङलाई प्रोत्साहित गर्ने प्रयास गर्दछ। विधेयकमा व्यवस्था गरिएको छ कि यदि जन्म वा मृत्यु 1 वर्षभन्दा बढी तर जन्म वा मृत्यु भएको 2 वर्षभित्र रजिस्ट्रारलाई रिपोर्ट गरिएको छ भने जिल्ला मजिस्ट्रेट, उपविभागीय मजिस्ट्रेट वा जिल्ला मजिस्ट्रेटद्वारा अधिकृत कार्यकारी मजिस्ट्रेटको स्वीकृतिमा जन्म मृत्युको प्रामाणिकताको प्रमाणीकरण पछि मात्र पञ्जीकरण गर्न सकिनेछ। लोकसभाले विनियोग विधेयक 2026 पारित गरेको छ। यो विधेयक वित्त मन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत गरिएको थियो। यसमा 31 मार्च 2023 समाप्त भएको वित्तीय वर्षको बेला केही सेवाहरू स्वीकृत राशिभन्दा अधिक खर्च गरिएको थियो। यस राशिलाई पूरा गर्नका लागि भारतको सञ्चित निधिबाट धनको विनियोगलाई अधिकृत गर्ने प्रावधान छ। खरसाङका विधायक सोनाम लामाको परामर्शमा गोर्खा जनमुक्ति पुस्तकालय प्रज्ञा साझा मञ्चको संयुक्त तत्वावधानमा आयोजित

आयोजित हुन गइरहेको 35 नेपाली भाषा मान्यता दिवस 2026 विषय एक जरूरी सभा हिजो खरसाङको स्थानीय गोर्खा जनपुस्तकालय प्रेक्षागृहमा आयोजित गरियो र भाषा दिवस भव्य रूपमा मनाइने छलफल गरियो। डेंगुको बढ्दो खतरालाई ध्यानमा राख्दै स्वास्थ्य विभागले जलपाइगुडीको राजगंज ब्लकमा एउटा ठूलो कदम चालेको छ। दार्जिलिङको सर्किट हाउस पीडब्ल्यूडी भवनमा गोर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष विमल गुरुङको विशेष पहलमा राज्यका श्रम तथा यातायात मन्त्री अर्जुन सिंह, गृह राज्य मन्त्री विशाल लामा अनि विधायक नोमन राईको विशेष उपस्थितिमा मिरिक ट्रक ड्राइभर्स एन्ड ओनर्स वेलफेयर एसोसिएसनका सदस्यहरू साथै गोर्खा जनमुक्ति मोर्चाका सदस्यहरूसित विशेष छलफल गरियो। पश्चिम बङ्गालमा वर्षाको रेड अलर्ट जारी गरिएको छ र विभिन्न ठाउँहरूमा भारी वर्षा हुने चेतावनी जारी गरिएको छ। मुख्य समाचार एकचोटि फेरि। पश्चिम बङ्गालका श्रम मन्त्री अर्जुन सिंहले आज मकैबारी चिया कमानको भ्रमण गर्नुभयो। पश्चिम बङ्गाल सरकारले राज्यको विद्यालय शिक्षा प्रणालीमा व्यापक परिवर्तन गर्नेछ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष विजय रहाटकर 5-7 अगस्तसम्म पश्चिम बङ्गालको भ्रमणमा आउनुहुनेछ। संसदले जन्म मृत्यु पञ्जीकरण संशोधन विधेयक पारित गरेको छ र पश्चिम बङ्गालका कैयन भागहरूमा वर्षाको रेड अलर्ट जारी गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो। आगामी समाचार लिएर 7:50 मा हामी पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। पाकिस्तान अधिकृत जम्मू काश्मीरको स्थानीय निर्वाचनलाई भारतले दियो नाटकको संज्ञा। संसद अवरोध गरेको भन्दै कंग्रेसमाथि भाजपाको आरोप। इन्धनमा मिसावट भएको दावी सरकारद्वारा खण्डन। पीएम सूर्य घर योजना अन्तर्गत धेरै परिवारको विद्युत शुल्क शून्य भएको दावी। भारतले पाकिस्तान अधिकृत जम्मू काश्मीरमा सम्पन्न तथा कथित स्थानीय निर्वाचनलाई पूर्ण रूपमा नाटक भएको टिप्पणी गरेको छ। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्ता खोक्रा निर्वाचन अभ्यासले पाकिस्तान अधिकृत जम्मू काश्मीरको वास्तविक अवस्था लुकाउन नसक्ने बताउनुभयो। उहाँले जानकारी दिनुभयो अनुसार उक्त क्षेत्रमा अहिले जनआन्दोलन, विरोध प्रदर्शन तथा पाकिस्तानी सुरक्षा बलबाट भइरहेको अन्धाधुन्ध हत्याका घटनाहरू नै वास्तविकता हुन्। उहाँले यस वर्षको जून महिनादेखि जारी दमनकारी कार्यवाहीका क्रममा कम्तीमा 90 जना सर्वसाधारणले ज्यान गुमाइसकेको दावी गर्नुभयो। प्रवक्ता जयसवालले जन असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा पाकिस्तानी संयन्त्रले गोली, संचार अवरोध, धम्की र दमनको सहारा लिएको आरोप लगाउनुभयो। साथै पाकिस्तानलाई यसको जवाबदेही बनाउनु पर्ने र मानव अधिकारबारे पाकिस्तानले दिने उपदेशको दोहोरो मापदण्डलाई विश्व समुदायले बुझ्नुपर्ने उहाँको भनाई रहेको थियो।
1: पाकिस्तान अधिकृत कश्मीर में यह तथाकथित चुनाव पूरी तरह से एक दिखावा है। वास्तविक स्थिति तो वहां हो रहे जन प्रदर्शन और पाकिस्तानी बलों द्वारा की जा रही निर्मम हत्याओं की है। इस वर्ष जून से अब तक वहां जन प्रदर्शन जो चल रहा है उसमें 90 लोग भी मारे गए हैं और कई एक अन्य घायल हुए हैं। पाकिस्तान की सत्ता व्यवस्था ने जनता के असंतोष का जवाब गोली से, संचार बंदी से, धमकी से और दमन से दिया है।
0: भारतको लोकसभाले विनियोजन विधेयक 2026 पारित गरेको छ। उक्त विधेयक भारतकी वित्त मन्त्री निर्मला सीतारमणले सदनमा प्रस्तुत गर्नुभएको थियो। विधेयकमा 31 मार्च 2023 समाप्त भएको आर्थिक वर्षको क्रममा केही सेवामा स्वीकृत बजेटभन्दा बढ़ी खर्च भएको रकमलाई नियमित गर्न भारतको संचित कोषबाट विनियोजन गर्ने व्यवस्था गरिएको छ। सरकारले अतिरिक्त खर्च व्यवस्थापनका लागि 54,000 करोड़ रूपियाँ भन्दा बढ़ी रकमको स्वीकृति माग गरेको छ। यसअघि वित्तमन्त्री सीतारमणले कर तथा अन्य कानून संशोधन विधेयक 2026 पनि सदनमा प्रस्तुत गर्नुभएको थियो। उक्त विधेयक मार्फत भुक्तानी तथा भुक्तानी प्रणाली ऐन 2007, आयकर ऐन 2025 र वित्त ऐन 2026 थप संशोधन गरिनेछ। प्रस्तावित संशोधन मार्फत आवश्यक कानूनी व्यवस्था तथा प्रक्रियालाई सरल बनाई अन्तर्राष्ट्रिय पुँजीलाई भारततर्फ आकर्षित गर्ने तथा कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी डाटा क्षेत्रमा लगानी प्रवर्धन गर्ने लक्ष्य लिइएको छ। भारत सरकारले सामाजिक सञ्जालमा फैलिएको इन्धनमा मिसावट गरिएको भन्ने दावीको खण्डन गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले तेल विपणन कम्पनीहरूले नियमित रूपमा इन्धनको गुणस्तर परीक्षण गरिरहेको जनाएको छ। मन्त्रालय अनुसार देशभरका 87,000 भन्दा बढी पेट्रोल पम्पमा दैनिक 8 देखि 12

0: पटकसम्म पानी चुहिने अवस्था लगायत थप परीक्षण भइरहेको छ। हालसम्म क्लोराइड र सल्फाइडका लागि 2000 भन्दा बढी नमूना परीक्षण गरिएकोमा केवल दुईवटा पेट्रोल पम्पमा क्लोराइड मिसावट फेला परेको र त्यहाँको बिक्री तत्काल स्थगित गरिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले कुनै पनि पेट्रोल पम्पमा इन्धनमा मिसावट वा प्रदूषण भेटिए कडा कार्यवाही गरिने तथा सम्पूर्ण इन्धन आपूर्ति श्रृंखलामा सम्भावित मिसावट पत्ता लगाउन आवश्यक सतर्कता अपनाउन तेल कम्पनीहरूलाई निर्देशन दिएको जानकारी छ। भारतको नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले पीएम सूर्य घर निशुल्क बिजुली योजना अन्तर्गत 19 लाख भन्दा बढी परिवारको विद्युत शुल्क शून्य भएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले यो योजनाले नागरिकलाई सशक्त बनाउँदै भारतलाई स्वच्छ तथा ऊर्जा सुरक्षित भविष्यतर्फ तीव्र गतिमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको छ। मन्त्री जोशीले बताउनु भए अनुसार हाल 25,000 भन्दा बढी केन्द्रीय सरकारी भवन तथा 81,000 भन्दा बढी राज्य सरकारी भवनका छानामा जडान गरिएका सौर्य प्यानल मार्फत विद्युत आपूर्ति भइरहेको छ। भारतको लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध नियन्त्रणका क्षेत्रमा 27 देशसँग द्विपक्षीय सम्झौता तथा 19 देशसँग समझदारी पत्र मार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाएको छ। भारतका गृह राज्य मन्त्री नित्यानन्द राईले आज लोकसभामा एक लिखित प्रश्नको जवाब दिनुहुँदै उक्त जानकारी दिनुभएको हो। उहाँले अवैध लागू औषध कारोबार र दुर्व्यवसनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै लागू औषध नियन्त्रणले ब्यूरोले सम्बन्धित राज्य तथा केन्द्रशासित प्रदेशका प्रहरीसँग समन्वय गरी गुप्तचर सूचनामा आधारित अभियान सञ्चालन गर्नुका साथै युवालाई दुर्व्यवसनको जोखिमबाट जोगाउन विभिन्न रोकथाममूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। गृह राज्यमन्त्री राई अनुसार भारतमा लागू औषध तस्करी तथा दुर्व्यसन नियन्त्रणका लागि केन्द्रीय र राज्य स्तरीय कानून कार्यान्वयन निकाय तथा सम्बन्धित सरोकारवाला बीच प्रभावकारी समन्वय सुनिश्चित गर्न चार तहको नार्को समन्वय केन्द्र संयन्त्र स्थापना गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले आज संसद भवनमा उज्बेकिस्तानका विदेश मन्त्री बख्तियार साइदोवसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत लोकसभा अध्यक्ष बिरलाले भारत र उज्बेकिस्तान बीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा सार्थक छलफल भएको जानकारी दिनुभएको छ। भेटवार्ताका क्रममा विशेष गरी संसदीय सहयोग, व्यापार, लगानी, सम्पर्क सञ्जाल, शिक्षा, संस्कृति तथा दुई देशका जनता बीचको आपसी आदान प्रदानलाई थप प्रवर्धन गर्ने विषयमा केन्द्रित छलफल भएको बताइएको छ। भारतीय जनता पार्टीले संसदको वर्षायामिनी अधिवेशनको कार्यवाही अवरूद्ध गरेको आरोप कंग्रेस तथा अन्य विपक्षी दलमाथि लगाएको छ। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भाजपा राष्ट्रिय प्रवक्ता सम्बित पात्राले प्रश्नकाल र शून्यकालका क्रममा कंग्रेस तथा विपक्षी गठबन्धनले निरन्तर अवरोध सृजना गरेको आरोप लगाउनुभयो। उहाँले जनहितसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू संसदका दुवै सदनबाट पारित हुँदा विपक्षी दलले छलफलमा सहभागिता नजनाएको दावी गर्नु भयो। साथै संसदको मकरद्वारमा गरिएको प्रदर्शन मार्फत हिन्दू धर्मावलम्बी तथा हिन्दू सन्तहरूको भावनामाथि चोट पुर्याएको आरोप पनि लगाउनुभयो। यसैबीच झारखण्डमा हजारौं विद्यार्थी आन्दोलनमा रहे पनि कंग्रेसले उनीहरूको पक्षमा एक शब्द पनि नबोलेको दावी गर्नुभयो।
1: करोड़ों रुपए खर्च होते हैं एक सेशन के ऊपर। सभी सांसद अपने क्षेत्रों से प्रश्न लेकर आते हैं, वो चाहते हैं कि प्रश्न पूछा जाए, मंत्रालय जवाब दे, मगर जब से सदन आरंभ हुआ है क्वेश्चन आवर पार्लियामेंट में हो नहीं रहा। जीरो आवर के लिए पार्लियामेंट में बाधाएं उत्पन्न की जा रही, लगभग किसी बिल पे चर्चा नहीं हो रही।
0: भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले बिहारका पूर्व राज्यपाल डीवाई पाटिलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले डीवाई पाटिल समाजसेवा, विशेष गरी परोपकार र शिक्षाको क्षेत्रमा अग्रणी व्यक्तित्व रहेको उल्लेख गर्नुभएको छ। उहाँले पाटिलले सधैँ गरीब तथा विपन्न वर्गसहित अन्य व्यक्तिको जीवनस्तर सुधारका लागि समर्पित भएर काम गरेको बताउनुभएको छ। प्रधानमन्त्री मोदीले शोकको यस